आओ मार्केटिङसँग सिङ हजुर अब बेललाई न खान त रुचामु खान लाग्यो चिनी बुखु बुदुलो खे देवरमा नि खराङ भए आओ तबको चिनी स्टुडियो नै जरा खग फुङनी दाम चिसा तामै सति नुइ चिसार अङ्गै मोफ्ली ब्रिजी दे जतर न हाइ न हाइ फुङका हाम देखि सा जोरा नि उल न दिपर्नी पान्दा सिङ चेङ न थानाइ पिया आउ सिङ पान्दा खनालायन नरक भाइ फुङनी दाम चिनी जरा अब नि उल न सिङ खनालायन सेराइ रोक्नी पान्दा बुख्री बदल आबनी उलो तिनी नारवाई पान्दा हो नरक आङ भाइ लाइफ फुनी नेबा खबर कोक दुख नि बिसिङ ति करङे मान्नाइ आउ अब हाइन नरक तियार तङनि जतन सिङ तिनी पान्दा हो तामरक सालाइनि अब रक नरक न किसि साङ हाइलाइट स्ट्रिट वान सिङ थमुङ बाहाके चिनि सिक्ला रा सालाइ रक न बमा हाइके गदालि तुबुना नाङ अब हाइ तुइ न सिङ तिनी नरक ककलाम सालाइनाइ फियाबा चिनि स्टुडियो नारवाइ फायाको ताबु फन फाइनाइ जराव गे त्यही दामसानी उल नर खानाइ मानै पान्दा न ग्याबो नि बागै सङ्ग जरा हाइन हाइ त्यही दाङसा खाना त रुचामु खाना लाएन जादुनि रुचापमु खाना लाएन बुखुक सुना लक्ष्मी देवबर्मानी खराङ भाइ हजुर जादुनि रुचापमु